0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز ایک نئی
3: سوچ
2: एक नई पहचान
3: एक नई लगन
2: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से
2: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन
2: जब मिलती है लगन
3: मेहनत
2: कामयाबी और खुलूस
3: तो बनती है
2: यूसीपी की दुनिया
3: आप सुन रहे हैं FM 92.6
2: सुनते रहिए
4: अस्सलाम वालेकुम लिसनर्स आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया मेरा नाम है मोहम्मद अहमद और आप सुन रहे हैं शो फैकल्टी आवर आज जो हमारे साथ गेस्ट मौजूद हैं वो फैकल्टी ऑफ ह्यूमैनिटीज एंड सोशल साइंसेज में एज अ सीनियर लेक्चरर अपने जो है खिदमात पेश कर रहे हैं उनका नाम है असद ताशफीन साहब अस्सलाम वालेकुम सर
5: वालेकुम सलाम
4: सर मैंने तो थोड़ा सा आपका रफ सा इंट्रोडक्शन दे दिया मुझे ये बताइएगा सर कि एज अ सीनियर लेक्चरर आपने बहुत ज़्यादा जो है वो चीज़ें फेस की होंगी बहुत ज़्यादा हर्डल्स पास की होंगी बहुत ज़्यादा चीज़ों को पार करके आप एज अ सीनियर लेक्चरर यहाँ पे पहुँचे होंगे सर अपना इंट्रोडक्शन थोड़ा सा दीजिएगा कि किस तरह से आप इस मकाम पे पहुँचे हैं
5: राइट थैंक यू फॉर हैविंग मी तो बेसिकली टीचिंग का मुझे हमेशा से शौक था और कुछ मतलब रीडिंग राइटिंग एकेडमिक शौक हमेशा से ऑलवेज हैड अ स्कॉलरली बेंट टू माई सेल्फ तो जब मैं यूनिवर्सिटी में था तो आई डिड माय अंडर ग्रेजुएट फ्रॉम लम्स वहाँ से मैंने पॉलिटिकल साइंस में मेजर किया बाकी हमारे और भी दूसरे ह्यूमैनिटीज़ और जिस तरह हमारी फैकल्टी है ह्यूमैनिटीज़ एंड सोशल साइंसेज के सब्जेक्ट्स होते थे उनका मुझे शौक था तो वो मैं अपने प्रोफेसर से इंस्पायर हुआ काफ़ी बड़े ज़बरदस्त वहाँ पे लोग थे और उन्होंने जो चार साल उनके साथ गुजारे आई बिकेम क्वाइट इंस्पायर्ड कि मैं भी इस लाइन में जाऊँ तो इसलिए फिर मैंने मज़ीद आगे भी हायर स्टडीज़ में सोशल साइंसेज को ही चूज़ किया तो फिर मैं पढ़ने के लिए बाहर यूके चला गया वहाँ पे वॉरिक यूनिवर्सिटी है यूके में वहाँ से आई डिड अ मास्टर्स इन पॉलिटिकल साइंस तो फिर आई वांटेड टू परसू द सेम फील्ड तो फिर वापस जब मैं आया तो आई जॉइंड यूसीपी एंड आई हैव बीन टीचिंग हियर सिंस और बड़ा मज़ा आ रहा है इसमें मुझे तो जो भी लोग जिनका कुछ इंटेलेक्चुअल बेंट है या जो समझना चाहते हैं कि दुनिया किस तरह चलती है और यू नो हिस्ट्री क्या है इंटरनेशनल रिलेशंस क्या हैं फॉरेन पॉलिसी क्या है दुनिया में आज जो कुछ हो रहा है जिससे हम बड़े कन्फ्यूज़ हो जाते हैं हर रोज़ हम इतनी खबरें देखते हैं और कभी कुछ हो गया कभी कुछ हो गया तो अक्सर हमें समझ नहीं आती कि ये क्या हो रहा है तो बेसिकली अगर आप ये सब्जेक्ट्स पढ़ते हैं जैसे IR पॉलिटिकल साइंस इट गिव्स यू अ फ्रेमवर्क टू अंडरस्टैंड कि भाई ये सब कुछ जो हो रहा है ये क्यों हो रहा है कैसे हो रहा है इसको किस तरह समझ सकते हैं वरना लगता है कि बस रैंडम इवेंट्स दुनिया में हो रहे हैं रशिया में कुछ हो रहा है यूक्रेन में कुछ हो रहा है आई मीन पैलेस्टाइन में कुछ हो रहा है अफ्रीका में कुछ हो रहा है इंडिया में कुछ हो रहा है जैसे एक मैस है लेकिन जब आप चीज़ों को सिस्टमेटिकली पढ़ते हैं यू अंडरस्टैंड कि मैस नहीं है देर इज एक्चुअली अ लॉजिक टू ऑल दीज थिंग्स सो आई वॉन्ट टू नो दिस लॉजिक तो इसलिए फिर मैंने इसको परसू किया और फिर अब मैं खुद उस पोजिशन में हूँ जहाँ पे मैं प्रोफेसर को देख के इंस्पायर हुआ करता था
4: सर मेरे लिसनर्स को ये बताइएगा जिनको कहते हैं ना ह्यूमैनिटीज एंड सोशल साइंसेज आई थिंक इट इज़ अ वेरी वेग स्टेटमेंट तो जो मेरे लिसनर्स बिल्कुल स्क्रैच से जानना चाहें कि वट बेसिकली ह्यूमैनिटीज एंड सोशल साइंसेज आर तो वो आप थोड़ा सा बता सकते हैं थोड़ा सा एक्सप्लेन कर सकते हैं कि वट एक्चुअली इट इज मतलब कि इस चीज़ में क्या क्या आ जाता है
5: राइट बिल्कुल तो बेसिकली हम जब एकेडमिक वर्ल्ड को देखते हैं ना तो हमें दो किस्म के डिसिप्लिन नजर आते हैं एक को हम कहते हैं हार्ड साइंसेज और एक है लेट्स से सॉफ्ट साइंसेज हार्ड साइंसेज को नेचुरल साइंसेज भी कहते हैं ये वो हैं जो मज़ामीन अक्सर हम स्कूल वगैरह में पढ़ के आए हैं जिस तरह बायोलॉजी केमिस्ट्री फिजिक्स तो इनको हार्ड साइंसेज कहते हैं बिकॉज ये नेचर को स्टडी करते हैं हार्ड क्यों क्योंकि मटेरियल चीज़ों को लाइक फिजिकल थिंग्स उनको स्टडी करते हैं ना आप फिजिक्स में पढ़ते हैं फोर्स के बारे में मैटर के बारे में एटम्स मॉलिक्यूल्स के बारे में सिमिलरली बायोलॉजी में नेचुरल लाइफ के बारे में पढ़ते हैं केमिस्ट्री में केमिकल्स और रिएक्शंस के बारे में पढ़ते हैं लेकिन सोशल साइंसेज वो हैं जो द सब्जेक्ट इज नॉट मैटर बट ह्यूमन बीइंग्स کہ انسان کیا ہے اور وہ کس طرح بیہیو کرتا ہے. تو سوشل سائنسز میں آپ کے پاس کافی سارے ڈسپلنز آ جاتے ہیں, جس طرح پولیٹیکل سائنس ہے ہمارا, سائیکالوجی ہے, اکنامکس ہے, سوسیولوجی ہے, اینتھروپولوجی ہے. بیسکلی انسان اور اس کے معاشرے کو جو اسٹڈی کرنے کی ایک مہم ہے وہ دیٹ فالز ان دا سوشل سائنسز. پھر آپ کے پاس یہ ہیومینٹیز ہیں, دیٹ از ٹو اسٹڈی دا پیور ہیومن سبجیکٹ ہمسیلف, اس کی فیلنگ, اس کی ایموشنز, اور اس کی ناٹ ہیونگ نیسسرلی اے سائنٹیفک بینٹ, لیکن اسٹڈیئنگ دا ریلم آف دا ہیومن اٹ سیلف. اس میں کیا آ جاتا ہے, اس میں آپ کے آرٹس آ جاتے ہیں, لینگویجز آ جاتی ہیں, ہسٹری آ جاتی ہے, فلاسفی آ جاتی ہے, ٹھیک ہے, جنرلی ان کو لبرل آرٹس بھی کہتے ہیں. تو سمجھا یہ جاتا ہے کہ یہ تعلیم انسان کے لیے بہت اہم ہے, کیونکہ انسان کا دماغ اس سے کھلتا ہے کہ انسان اصل میں ہے کیا. کیونکہ جب آپ میٹر کو اسٹڈی کر رہے ہیں فزکس, کیمسٹری, بایولوجی میں, تو آپ اپنے باہر کی چیز اسٹڈی کر رہے ہیں. ہیومینٹیز میں آپ اپنے آپ کو اسٹڈی کر رہے ہیں کہ انسان کیا ہے, اور اس کو دیکھنے کے لیے دین یو ہیو ٹو سی کے اس پہ بڑے بڑے جو آپ کے رائٹرز, پوئٹس, فلاسفرز گزرے, انہوں نے اس کو کس طرح دیکھا ہے. سو یو وڈ ریڈ شیکسپیئر, یو ریڈ غالب, اقبال, یو وڈ ریڈ, اسٹڈی لینگویجز دیمسیلف, کہ لینگویجز کہاں سے آئی ہیں, ایکسپریشن کیا ہوتا ہے, ہمیں پوئٹری سن کے اتنا مزہ کیوں آتا ہے, عام زبان کو اتنا مزہ کیوں نہیں آتا, ٹھیک ہے. تو دس از دا ہیومینٹیز دیمسیلف. فلاسفی ایک بہت بڑا ایریا ہے. فلاسفی بیسیکلی کیا ہے, فلاسفی یہ ہے کہ تھنکنگ اباؤٹ تھنکنگ اٹ سیلف, کہ کسی چیز کے بارے میں صحیح سوچنے کا طریقہ کیا ہے, رائٹ. آئی مین ہم تو یہ کہتے ہیں نا کہ بھائی سائنس میں آپ یہ پڑھ رہے ہیں کہ گریویٹی کیا ہوتی ہے, لیکن فلاسفی یہ کہتی ہے کیا یہ سوال بھی درست ہے کہ نہیں, کہ گریویٹی کو پڑھنے کا صحیح طریقہ کیا ہے, انسان کو پڑھنے کا صحیح طریقہ کیا ہے. اصل میں جہاں پہ بنیادی سوال شروع ہوتا ہے, فلسفہ آپ کو وہاں لے کے جاتا ہے, ٹھیک ہے. تو اس لیے یہ سبجیکٹس پڑھنے بہت ضروری ہیں, بیکاز یہ آپ کو ایک اوریجنل پرسپیکٹیو دیتے ہیں. باقی سبجیکٹس آپ کو ڈیٹیلس دیتے ہیں نا, یہ آپ کو دس گیوز یو دا گراؤنڈنگ آف لوکنگ ایٹ دا ورلڈ. سو اس لیے ہم یہ ایف ایچ ایس ایس جو ہے نا, فیکلٹی آف ہیومینٹی سوشل سائنس, سے بڑا اچھا ایک کمبینیشن ہے آف سوشل سائنسز ایز ویل ایز دا ہیومن سبجیکٹس.
6: ویری انٹرسٹنگ سر. سر ایسی ہے کہ جو ہیومینٹیز اور سوشل سائنسز ہیں انہوں نے ہمیں بہت بڑے نام دیے ہوئے ہیں, جیسے کہ ایرسٹاٹل ہیں اور چرچل ہیں, ٹھیک ہے. ویری انٹرسٹنگ سر. اچھا موونگ آن سر, مجھے یہ بتائیے گا کہ یونیورسٹی آف سینٹرل پنجاب کے اندر جو ہماری فیکلٹی آف ہیومینٹیز اینڈ سوشل سائنسز ہے, میرے لسنرز یہ جاننا چاہیں گے جو کہ اس چیز میں انٹرسٹیڈ ہیں, کہ ہمارے بی ایس میں اور ماسٹرز میں اور پی ایچ ڈی میں کیا کیا پروگرامز اور کون کون سے ڈپارٹمنٹس ایگزسٹ کرتے ہیں, تاکہ وہ پرسپیکٹیولی اس کے اندر ایڈمیشنز لے سکیں.
5: تو بیسیکلی ایف ایچ ایس ایس میں ہمارے پاس دو مین ایریاز ہیں, پولیٹیکل سائنس, انٹرنیشنل ریلیشنز, اینڈ سیکنڈ از سائیکالوجی. چونکہ میرا تعلق آئی آر پال سائنس سے ہے تو میں زیادہ اس کی بات کروں گا. تو بیسیکلی ہمارے پاس انڈر گریجویٹ لیول پہ وی ہیو ٹو پروگرامس, ایک دی بیچلرز ان انٹرنیشنل ریلیشنز اور دوسرا بیچلرز ان پولیٹیکل سائنس. جو پولیٹیکل سائنس والا ہمارا پروگرام ہے وہ ذرا نیا ہے, آئی آر والا ہمارا ذرا پرانا پروگرام ہے, اس کے تو کچھ بیچز گریجویٹ بھی ہو چکے ہیں. تو ماسٹرز لیول پہ وی ہیو این ایم فل ان انٹرنیشنل ریلیشنز اینڈ وی آلسو ہیو اے پی ایچ ڈی ان انٹرنیشنل ریلیشنز. تو بڑا ایک رچ ہمارے پاس, مطلب آپ انڈر گریجویٹ سے لے کے پوسٹ گریجویٹ اسٹڈی تک ہمارے پاس سارے پروگرامز موجود ہیں. تو آپ جس لیول پہ بھی آنا چاہیں, آپ یو سی پی میں آ کے اس لیول پہ پڑھ سکتے ہیں.
6: ویری انٹرسٹنگ سر. اچھا سر مجھے یہ بتائیے گا کہ جیسے انجینئرنگ کے جو اسٹوڈنٹس ہوتے ہیں وہ کسی ڈپارٹمنٹ یا کسی انسٹیٹیوٹ کے ساتھ یا کسی فیسلٹی کے ساتھ وہ لنکڈ ہوتے ہیں, افیلیٹڈ ہوتے ہیں. جیسے جو میڈیکل کے اسٹوڈنٹس ہیں وہ پی ایم ڈی سی کے ساتھ ہوتے ہیں, اور جو انجینئرز ہیں وہ انجینئرنگ کے انسٹیٹیوٹس کے ساتھ وہ افیلیٹڈ ہوتے ہیں. سر مجھے یہ بتائیے گا کہ جو ہیومینٹیز اینڈ سوشل سائنسز کے اسٹوڈنٹس ہیں یا جو انٹرنیشنل ریلیشنز کے اسٹوڈنٹس ہیں, سر وہ کسی اس طرح کے ادارے کے ساتھ افیلیٹڈ ہوتے ہیں جیسے میڈیکل کے اسٹوڈنٹس پی ایم ڈی سی کے ساتھ ہیں؟
5: ہاں, اصل میں چونکہ جو مثالیں آپ نے دی ہیں نا میڈیکل اینڈ انجینئرنگ اسٹوڈنٹس, چونکہ وہ ایک اسپیسیفک ووکیشنل اسکل ہے, تو اس کے لیے گورنمنٹ جنرلی ریکوائر کرتی ہے کہ آپ کے پاس کوئی سرٹیفیکیشن ہونی چاہیے, خاص افیلیشن ہونی چاہیے. جنرلی جو آپ کے نان سائنس سبجیکٹس ہیں, جس طرح ہمارے ہیومینٹیز یا سوشل سائنسز ہیں, وہاں پہ ایسی ریکوائرمنٹ نہیں ہوتی. تو اس میں آپ کی افیلیشن جو ہے وہ جنرلی ایچ ای سی کے ساتھ ہی ہے. تو ہماری ساری ڈگریز جو ہیں وہ ایچ ای سی ان کو ریکگنائز کرتا ہے, اینڈ دے آر مطلب ریکگنائز ناٹ جسٹ ان پاکستان بٹ گلوبلی. ہمارے اسٹوڈنٹس باہر بھی پڑھنے جاتے ہیں, تو دے آر کمپلیٹلی ایکسیپٹیبل. لیکن اس طرح کی کوئی افیلیشن نہیں ہوتی بیکاز اس کی ریکوائرمنٹ نہیں ہوتی,
6: ٹھیک ہے.
5: اور یہ صرف یو سی پی کی بات نہیں, پاکستان کی تمام یونیورسٹیز میں ایسا ہی ہے. اف یو آر اسٹڈیئنگ سوشل سائنسز ہیومینٹیز, یو ڈونٹ ریکوائر ایکچولی any affiliated ya certified you know document.
6: ठीक है सर. अच्छा सर मुझे ये बताइएगा, जैसे आपने बात की कि फिजिक्स और जो केमिस्ट्री हैं उसके अंदर नोबेल प्राइजेस भी दिए जाते हैं और नोबेल प्राइजेस सर्टेन पब्लिकेशंस के ऊपर दिए जाते हैं कि आपने ये रिसर्च की, आपने कहते हैं रिसर्च के अंदर कंट्रीब्यूट किया और जो अपना जो जो रिसर्च वर्क है उसको पब्लिश किया. सर इंटरनेशनल रिलेशंस के अंदर भी आप इस तरह से चीज़ें पब्लिश कर सकते हैं, आप अपने आर्टिकल्स जनरेट कर सकते हैं, क्या अपना रिसर्च वर्क कर सकते हैं?
5: जी बिल्कुल. ऑफ कोर्स पीपल राइट बुक्स एंड आर्टिकल्स, जर्नल आर्टिकल्स, और उनको पब्लिश किया जाता है. हमारे अपने स्टूडेंट्स फैकल्टी तो करते हैं पब्लिश, हमारे स्टूडेंट्स भी पब्लिश करते हैं और उसके पाकिस्तान में भी जर्नल्स हैं काफ़ी सारे और ग्लोबल इंटरनेशनल रिकग्नाइज जर्नल्स भी हैं, वहाँ पे लोग लिखते हैं, रिकग्नाइज होते हैं. बड़े बड़े स्कॉलर्स दुनिया में आजकल लोग अक्सर जो दुनिया की न्यूज़ को फॉलो कर रहे हैं और एनालिसिस को देख रहे हैं तो दे माइट हैव हर्ड द नेम ऑफ पीपल लाइक नोम चॉम्स्की या जॉन मेयरशाइमर, जो अक्सर टी वी पर आके, इंटरनेशनल न्यूज़ मीडिया पर आके, CNN, BBC वगैरह पे, यूट्यूब पर, अक्सर बड़े चैनल्स पर आके बता रहे होते हैं इसके बारे में, एंड दे आर स्कॉलर्स ऑफ पॉलिटिकल साइंस. तो बिल्कुल देर आर वेरी हाईली रिकग्नाइज्ड पीपल इन द वर्ल्ड हु हैव स्टडीड पॉलिटिकल साइंस. आपके दुनिया में काफ़ी सारे ग्लोबल लीडर्स ऐसे हैं जो अभी मौजूद हैं और रिटायर भी हो चुके हैं जिनका बैकग्राउंड पॉलिटिकल साइंस है. तो येस ऑफकोर्स नोबेल प्राइज की जहाँ तक बात है तो हमारी फैकल्टी में इकोनॉमिक्स भी पढ़ाई जाती है, तो इकोनॉमिक्स में देर इज एवरी ईयर ए नोबेल प्राइज. यस
6: ठीक, वेरी इंटरेस्टिंग सर. अच्छा सर मुझे ये बताइएगा कि इंटरनेशनल रिलेशंस इज कंसिडर्ड टू बी अ वेरी ड्राई काइंड ऑफ सब्जेक्ट, कि उसके अंदर थ्योरी बहुत ज़्यादा आ जाती है, आप दो कंट्रीज़ के रिलेशनशिप्स बहुत ज़्यादा डीपली देखते हैं. तो सर मुझे ये बताइएगा कि जैसे दूसरी फैकल्टीज़ के अंदर, जैसे फैकल्टी ऑफ मीडिया है, वहाँ पर थ्योरी के साथ साथ आपको एक्स्ट्रा करिकुलर्स भी करवाए जाते हैं, आपको जैसे हमारा जो न्यूज़ रूम है वहाँ पे विजिट करवाया जाता है, प्रैक्टिकल वर्क भी थोड़ा सा करवाया जाता है. तो सर मुझे ये बताइएगा कि इंटरनेशनल रिलेशंस जो है, जो हमारा IR का सब्जेक्ट है, उसके अंदर भी क्या सिर्फ थ्योरी के साथ साथ थोड़े से एक्स्ट्रा करिकुलर्स भी करवाए जाते हैं?
5: जी बिल्कुल नहीं है, तो आई वुड नॉट एग्री विद यू कि ये बड़ा ड्राई सब्जेक्ट है, बड़ा इंटरेस्टिंग सब्जेक्ट है. हमारे यहाँ स्टूडेंट्स जो हैं वो टेक पार्ट इन डिबेट्स, इन मेकिंग स्पीचेस, हमारे यहाँ काफ़ी इवेंट्स भी होते हैं. हमारे स्टूडेंट्स जो हैं वो दे गो टू डिफरेंट इंटर्नशिप्स और वो जाके आपकी पंजाब असम्बली के साथ, डिफरेंट थिंक टैंक्स के साथ, नेशनल असम्बली के साथ काम करते हैं और हमारा एक बड़ा ज़बरदस्त किस्म का नेटवर्क है एक्सटर्नल लिंकेजेस का. हमारे स्टूडेंट्स का बड़ा वाइड एक्सपोजर होता है इन चीज़ों में और देर इज़ सर्टनली प्रैक्टिकल साइड. फॉरन ऑफिस के साथ भी हमारे लिंक्स रह चुके हैं, तो ये बड़ा प्रैक्टिकल एरिया भी है, इज़ नॉट जस्ट अ थियरी. फॉर एग्जाम्पल हमारे स्टूडेंट्स जो हमारे अपने स्टूडेंट्स या वैसे जनरली स्टूडेंट्स ऑफ IR, दे गो एंड दे बिकम एम्बेसडर्स, डिप्लोमैट्स. अगर आप पाकिस्तान की सिविल सर्विस ज्वाइन कर लें तो आप फॉरेन सर्विस में जाके प्रैक्टिकली अपनी IR की नॉलेज को इस्तेमाल कर सकते हैं.
6: ओके लिसनर्स, यहाँ पे एक शामिल करेंगे छोटी सी ब्रेक. आई वुड हेट टू कट यू ऑफ सर, लेकिन यहाँ पे एक ब्रेक शामिल करनी पड़ेगी. लिसनर्स यू आर लिसनिंग टू FM 92.6 UCP की दुनिया, कहीं जाएगा नहीं क्योंकि हम यहाँ पे और क्वेश्चंस ऐड करेंगे. आगे हम सर से पूछेंगे कि क्या करियर डेवलपमेंट्स हो सकती हैं या हमारे जो अलमनाइज हैं वो कहाँ पे अभी मौजूद हैं.